0: बाद भारत को एकता के सूत्र में पिरोने का काम किया था। उसी प्रकार हमारे प्रधानमंत्री मोदी जी के नेतृत्व में हमारी सरकार भारत को सांस्कृतिक, सामाजिक, आध्यात्मिक और आर्थिक स्तर पर, यानी कल्चरल, सोशल, स्पिरिचुअल और इकोनॉमिक स्तर पर भारत को मजबूत करने का काम इस समय कर रही है।
1: दुंडीगल के एयरफोर्स एकेडमी में कल कंबाइंड ग्रेजुएशन परेड मुनाक़द होगी। एयरफोर्स के कैडेट की प्री कमीशनिंग की तरबियत के अख्ताम के ज़िमन में मुनाक़द किए जाने वाले इस तकरीब में वज़ीर दिफा राजनाथ सिंह मेहमान खसूसी के तौर पर शिरकत करेंगे। IAF के कैडेट के अलावा इंडियन नेवी, कोस्ट गार्ड और वियतनाम ममालिक से ताल्लुक़ रखने वाले आफिसरों को विंग से भी नवाजा जाएगा। नेशनल डिफेंस अकेडमी से कामयाबी हासिल करने वाले पहले ख्वातीन कैडेट ब्याच स्प्रेड के जरिए फिजाया में शामिल होना एक तारीखी संग मेल है। यह प्रोग्राम सुबह 7 बजे दूरदर्शन नेशनल IAF सोशल मीडिया में रास तौर पर देखा जा सकता है। BRS के वर्किंग सदर KTR ने कहा कि BJP के करीब रहने वाले अफराद ने ही मीनाक्षी नटराजन के मामले का इंकशाफ किया है। उन्होंने मीडिया से बात करते हुए कहा कि आने वाले इंतखाबात में BRS तनहा मुकाबला करेगी। BRS के लिए BJP ही असल हरीफ है। KTR ने कहा कि वज़ीर आला रेवंत रेड्डी की जानिब से लिए जाने वाले अवाम दुश्मन फैसले कांग्रेस पार्टी को मजीद 20 साल इख्तदार में आने नहीं देंगे। KTR ने कहा कि मुस्तकबिल के इंतखाबात में वो पार्टी तीसरे मुकाम तक महदूद होकर रह जाएगी। KTR ने मजीद कहा कि BRS के सरबरा के चंद्रशेखर राव बहुत जल्द बस यात्रा का आगाज करेंगे। KTR ने अपने इस तवक्कु का इजहार किया कि दोनों रियासतों में असम्बली हलकों की हदबंदी पर आने वाले जुलाई के महीने में बिल आने का इम्कान है। देवरकदरा के रुकन असम्बली मधु सुदन रेड्डी ने अवाम से अपील की है कि वो मंशियात के गैर कानूनी इस्तेमाल, चाइल्ड लेबर और कम उम्री की शादियों के खात्मे के लिए भरपूर किरदार अदा करें। उन्होंने कहा कि नौजवान मंशियात की लानत का शिकार होकर अपने कीमती मुस्तकबिल को तबाह ना करें। मधु सुदन रेड्डी ने कहा कि रियासती हुकूमत मंशियात की रोकथाम के लिए खसूसी तौर पर ईगल टीम कायम करते हुए मंशियात की रोकथाम के लिए सख्त इकदाम कर रही है।
2: ఈగిల్ కోర్స్ అని చెప్పేసి ఇప్పుడు దాన్ని కన్వర్ట్ చేసి దానికి ఒక స్పెషల్ టీమ్ పెట్టేసి దానికి సంబంధించిన ఇప్పటిదాకా ఎస్పీ గారు చెప్పినట్టు బడ్జెట్ కేటాయించి దానికి మొత్తం డిపార్ట్మెంట్ ఒక వింగ్నే కంట్రోల్ కోసం అని చెప్పేసి ఒక ఈగిల్ ఫోర్స్ ఏర్పాటు చేసి స్పెసిఫిక్ గా డ్రగ్ కంట్రోల్ చేయకపోతే మన యువత భవిష్యత్తులో వాళ్ళ లైఫ్ అంతా కూడా స్పాయిల్ చేసుకునే పరిస్థితులు ఉంటాయి కాబట్టి ఖచ్చితంగా దీన్ని కంట్రోల్ చేయాలి. కూకటి బయలతో దీన్ని పెకలించాలని ముఖ్యమంత్రి గారు పదే పదే చాలా మీటింగ్స్ లో చెప్తా ఉన్నారు.
1: ریاستی وزیر اقلیتی بہبود محمد اظہر الدین نے محرم 2026 کے انتظامات پر سیکریٹریٹ میں ایک اعلیٰ سطحی جائزہ اجلاس منعقد کیا۔ اس موقع پر اظہر الدین نے تاریخی بیبی کے علم کے جلوس اور دیگر محرم کے پروگراموں کو پرامن طریقے سے منعقد کرنے کے لیے تمام محکمہ جات کے عہدیداروں کو آپسی تال میل کے ساتھ کام کرنے پر زور دیا۔ صفائی، بلا کٹوتی برقی کی سربراہی، پینے کے پانی کی سربراہی، سڑکوں کی درستگی، طبی خدمات، امن و امان کی برقراری پر خصوصی توجہ دینے کی ہدایت دی۔ روایتی ہاتھی کے انتظام اور عقیدت مندوں کی سہولت کے لیے اضافی طور پر بسوں کا انتظامات کرنے کی بھی ہدایت دی۔ اظہر الدین نے کہا کہ عوامی نمائندوں کی تجاویز پر عمل کرتے ہوئے حکومت محرم کو کامیابی کے ساتھ منعقد کرنے کے لیے سنجیدہ ہے۔ BRS کے لیڈر و سابق وزیر ہریش راؤ نے کنٹریکٹروں کے بلوں کو روک کر ریتو بندھو کے فنڈ کو جاری کرنے کا مطالبہ کیا۔ حضور آباد میں کارکنوں کے ایک اجلاس میں انہوں نے شرکت کی۔ اس موقع پر ہریش راؤ نے کہا کہ سابق میں BRS کے سربراہ کے چندرشیکھر راؤ نے کورونا کے موقع پر بھی ریتو بندھو کو جاری کیا تھا، لیکن موجودہ کانگریس حکومت ریتو بندھو کی رقم کے معاملے میں کسانوں کے ساتھ دھوکہ دہی کر رہی ہے۔ ہریش راؤ نے کہا کہ LIC کی پریمیم کی ادائیگی نہ ہونے سے ملک کی تاریخی ریتو بیمہ اسکیم بھی بند ہو گئی ہے۔ ہریش راؤ نے کہا کہ طلبہ میں فیس ریمبرسمنٹ اور خواتین کے لیے مالی امداد اور پینشن کی اجرائی میں بھی ناکام ہونے کا حکومت پر الزام لگایا۔ مرکز میں وزیراعظم نریندر مودی کی قیادت میں 12 سالہ حکمرانی کے مکمل ہونے کے موقع پر مرکزی وزیر بنڈی سنجے نے آج ضلع کریم نگر کے ریکنڈا گاؤں کے ہائی اسکول کا دورہ کیا۔ سوچ پاٹاشالہ پروگرام کے تحت انہوں نے مقامی عوام کے ساتھ اسکول کے احاطے میں ٹفن بیٹھک میں شرکت کی۔ اس موقع پر گاؤں کے لوگ اور کارکن اپنے گھروں سے ناشتہ لے کر آئے تھے، جبکہ بنڈی سنجے بھی اپنے ساتھ ٹفن لائے اور سب کے ساتھ مل کر ناشتہ کیا۔ بعد ازاں اسکول کے کلاسوں کی صفائی کے موضوع پر تبادلہ خیال کرتے ہوئے انہوں نے کہا کہ غریب طلبہ کی تعلیم کے مراکز یعنی سرکاری اسکولوں کو محفوظ اور صاف ستھرا رکھنا ہم سب کی مشترکہ ذمہ داری ہے۔ ہائر ایجوکیشن کونسل کے چیئرمین بالا کشن ریڈی نے آج کونسل کے دفتر میں تلنگانہ ایسٹ کے نتائج کو جاری کیا۔ عہدیداروں نے کہا کہ امیدوار اپنے ہال ٹکٹ نمبر کو انٹر کرتے ہوئے اپنا رینک کارڈ حاصل کر سکتے ہیں۔ گزشتہ ماہ 13 اور 14 تاریخ کو MBA اور MCA کورسز میں داخلے کے لیے ایسٹ امتحان منعقد کیا گیا تھا۔